0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: अवस्त आदरणीय श्रोता, आजको आराधना यही सम्पन्न हुन्छ। भगवान गणेशजीबाट हाम्रो जीवनमा विघ्न हटाएर बुद्धि बल र समृद्धि प्रदान गरिदिनुहोस्। अर्को पावन बिहान अर्को आध्यात्मिक आराधनामा फेरि भेटौँला। प्रस्तुत म युवेन्द्र अहिलेलाई बिदा माग्दछु। अर्को कार्यक्रममा फेरि

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभिल।
4: सिल्भर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम। सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
5: सिल्भर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
4: सिल्भर स्टेट,
5: सिल्भर स्टेट,
4: धर्मपथ न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

नमस्कार आदरणीय श्रोता, आज श्रावण शुक्ल षष्ठी तिथि। आज हामी भगवान श्री विष्णुको दशौं अवतार कल्की अवतार हुने यो मान्यताको आधारमा कल्की जयन्ती मनाउँदैछौ। भगवान श्री विष्णुबाट जब यो धरतीमा कलियुगको अन्तिम अवस्था आउँदछ, जब यस धरतीका जीवहरूमा विषम परिस्थिति आउँदछ, तब

भगवान श्री विष्णुबाट कल्की स्वरूपमा यस धरतीमा अवतरित हुनुहुने यो मान्यता छ। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानम् सृजाम्यहम्। अर्थात् जब जब धर्मको ह्रास हुन्छ, अधर्मको वृद्धि हुन्छ, तब तब भगवान स्वयं पृथ्वीमा अवतार लिनुहुन्छ। आजको युग कलियुग अन्याय, लोभ, ईर्ष्या, कपट र अधर्मले भरिएको युग हो। यही अधर्मको अन्धकारलाई चिर्दै भगवान विष्णु आफ्नो दशौं अवतारको रूपमा अवतरित हुनुहुने वाचा गर्नुभएको छ। कल्की अवतारको रूपमा कल्की अवतार भगवान विष्णु भविष्यमा सम्बल ग्राममा एक पवित्र ब्राह्मण विष्णु यसको घरमा जन्म लिनुहुनेछ। उहाँको रूप तेजस्वी हुनेछ, हातमा तरवार हुनेछ। उहाँ सेतो घोडामा सवार भई कलियुगको अन्धकार र अधर्म अनि पापहरूको विनाश गरी सत्य युगको स्थापना गर्नुहुनेछ। श्री कल्की धर्मको पुनर्स्थापनाका प्रतीक हुनुहुन्छ। उहाँको आगमनले नयाँ युग ल्याउनेछ, जहाँ सत्य, धर्म, प्रेम र शान्तिको पुनः उदय हुनेछ। आदरणीय श्रोता, कल्की जयन्ती श्रावण शुक्ल षष्ठीका दिन अर्थात् आज हामी उहाँको प्रतीक्षा, स्मरण र आराधनामा समर्पित हुन्छौ। आजको दिन भगवान श्री विष्णुको नाम स्मरण गरौं, कल्की मन्त्र जप गरौं। ओम कल्कै नमः, ओम नमो भगवते कल्के। आदरणीय श्रोता, आजको दिनमा हामी तुलसी पत्र, गंगा जल, दीप र धूपले उहाँको सम्मान गर्छौ र सत्य अनि धर्ममा दृढ रहने संकल्प गर्छौ। वास्तवमा आदरणीय श्रोता, धर्म अन्धकारमा होइन, उज्यालोमा जान्छ। कल्की अवतार त्यो दिव्य उज्यालो हो, जसले अधर्मको नाश गरी सत्यलाई पुनः स्थापित गर्नेछ। आजको यो पवित्र दिन हामी सबैमा भगवान कल्कीको कृपा बनिरहोस्। सत्यको विजय होस्, अधर्मको नाश होस्। जय श्री कल्की भगवान, जय श्री ह।

कलियुगको अन्त्यतिर जब अधर्म चरम सीमा पार गर्दछ, धर्म नष्ट प्राय हुन्छ, तब भगवानले आफ्नो स्वरूपमा कल्की रूप धारण गर्नुहुन्छ र यस पृथ्वीमा अवतरित हुनुहुनेछ। त्यो बेलामा अर्थात् सो समयमा भविष्य पुराणमा उल्लेख गरिएको छ कि कल्कियुगको अन्त्यमा मानिसहरूले धर्मको पालना गर्ने छैनन्। सत्य, अहिंसा, ब्रह्मचर्य, दया, क्षमा जस्ता यो गुण विलुप्त हुनेछन्। पुत्रले पितालाई मार्नेछ, भ्राताले भ्रातालाई धोका दिनेछ, स्त्री एवं पुरुष दुवै व्यभिचारी हुनेछन्, ब्राह्मण वेद त्यागी हुनेछन्, शूद्र वेद वाणी गर्ने प्रयास गर्नेछन्, समाजको नैतिकता नष्ट हुनेछ। सो समयमा भगवान विष्णु ब्राह्मण विष्णु यस र माताजी सुमतीको घरमा शम्बल ग्राममा जन्म लिनुहुनेछ। उहाँको नाम हुन्छ कल्की। सो समयमा उहाँ सेतो घोडामा सवार हुनुहुनेछ। घोडाको नाम रहनेछ देवदत्त। हातमा तेजस्वी खड्ग अर्थात् तरवार हुनेछ। शस्त्र विद्या र धर्मको रक्षा गर्ने शक्ति सहित उहाँको जन्म हुनेछ। उहाँले सो समयमा शास्त्रबद्ध ढंगले पापी, अत्याचारी, अधार्मिक राजनीतिक गतिविधि गर्ने राजनीतिज्ञ, कुटिल व्यापारी, दुराचारी जनहरूलाई सो समयमा नष्ट गर्नुहुनेछ। त्यसपछि पृथ्वीमा पुनः सत्ययुग प्रारम्भ हुनेछ। धर्मको स्थापना हुनेछ। वेद, ब्राह्मण, तपस्वी, सन्त र गुरुजनहरूलाई पुनः प्रतिष्ठा प्राप्त हुनेछ। भविष्य पुराणका अनुसार भगवान कल्कीले परशुरामबाट दिव्य अस्त्र र शिक्षाको ज्ञान पाउनुहुनेछ। पापको अन्त्य गर्न कल्की भगवानले सम्पूर्ण दिशामा धर्मको ज्योति फैलाउनुहुनेछ। भगवान कल्कीको विवाह पद्मा नाम गरेकी कन्या।

0: सुनसर समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: पातली, ए पातली,
4: किन गोक्रो सुक्ने गरी कराएको?
3: यहाँ मेरो सुट छैन, कमिट छैन, यो घरको कुरै अर्को छ।
4: यो चाहिँ के हो नि?
3: ओहो, बिहामा जानु पर्यो, राम्रो सुट चाहियो।
4: कस्तो? उही श्रेष्ठ टेलरिङ बाग बजार जाने नि, भने जस्ता कपडाहरू सही, छिटो र राम्रो डिजाइनको सिलाइ हुन्छ।
3: वाह मेरी पातली,
5: राम्रो डिजाइन, छिटो सिलाइ र रेडिमेड पोसाकहरूको लागि सम्झनुहोस् श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार काठमाडौँ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: बसन्तपुर न्यु रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि सम्पर्क नम्बर 53204118।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।

भागवत महापुराणमा पनि यो विषयमा बताइएको छ। भागवत महापुराणको स्कन्द 12 अध्याय 2 मा कलियुगको अन्त्यमा भगवान विष्णु कल्की नामक योद्धाको रूपमा अवतरित हुनुहुनेछ। उहाँले अधर्मी शासक र मूर्ख शासनकर्ताहरूलाई नष्ट गर्नुहुनेछ र कलियुग समाप्त भएपछि सत्ययुगको पुनरारम्भ हुनेछ। त्यस्तै विष्णु पुराणको अध्याय 24 मा पनि यो बताइएको छ कि कल्की भगवानको आगमन तब हुनेछ जब समाजमा पाप, दुष्टता, मिथ्या, व्यभिचार र अधर्मको अत्याधिक बढेको हुनेछ। उहाँले समस्त म्लेच्छ, पापी, भ्रष्टाचारी र अत्याचारको अन्त्य गर्नुहुनेछ। त्यस्तै महाभारतको बाण पर्वमा पनि यो बताइएको छ। अध्याय 187 मा युधिष्ठिर र मुनिहरूको संवादमा कल्की अवतारको संकेत गरिएको छ। युगान्तमा एक तेजस्वी योद्धा भगवान विष्णुको अंश भएर अधर्मको अन्त्य गर्नको लागि यहाँ अवतरित हुनुहुनेछ। यो महाभारतको बाण पर्वमा समेत बताइएको छ।

साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल FM अध्यात्म ज्योति 104.8।

यस्तै अग्नि पुराणमा समेत यो बताइएको छ कि उहाँले परशुरामबाट अस्त्र विद्या प्राप्त गर्नुहुनेछ। पद्म पुराणका अनुसार उहाँको कार्य न केवल युद्ध हो तर वैदिक संस्कार, वेद, यज्ञ आदिको पुनर्बहाली पनि गर्नु हो। यसरी पद्म पुराणमा बताइएको छ भने देवी भागवत पुराणमा पनि कल्की भगवानलाई देवीका अवतारको पूर्ण पुरुषोत्तम सहायकको रूपमा वर्णन गरिएको छ। दैवी शक्ति र विष्णु भगवान दुवैको योग बनेर कल्की युगान्तको नायक हुनेछन्। आदरणीय श्रोता, यसरी कल्की अवतार सम्पूर्ण धर्म ग्रन्थहरूमा अन्तिम आशा, धर्मको पुनर्जागरण र अधर्मको अन्त्यका प्रतीकको रूपमा वर्णित छन्। उहाँको आगमनले युग परिवर्तन गर्नेछ, अधर्मबाट धर्मतर्फ, अन्धकारबाट प्रकाशतर्फ।

जो भी है वो जो भी है।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: एक्सप्रेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: सनातन वैदिक परम्परामा भगवान श्री विष्णुका 24 अवतारमध्ये 10 मुख्य अवतारको वर्णन पाइन्छ। मत्स्य, कुर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण र बुद्ध। यी 9 अवतारहरू विगतमा भइसकेका मानिन्छन्। तर 10 अवतारमध्ये एउटा यस्तो अवतार छ जो भूतकालमा होइन भविष्यमा हुने घोषणा गरिएको छ, त्यो हो कल्की अवतार। आदरणीय श्रोता, आज श्रावण शुक्ल षष्ठी तिथि अर्थात् कल्की जयन्ती। सामान्यतया कुनै पनि जयन्ती विगतमा जन्मिसकेका महापुरुष वा ईश्वरको स्मृतिमा पाइन्छ, तर कल्की जयन्ती एउटा अपवाद हो। यो सम्भावित भविष्यको चेतना, आशा र सभ्यताको पुनरुत्थानको स्मरण गर्ने पर्व हो। कौतूहल लाग्न सक्छ अझै नभइसकेको वा भविष्यमा हुने भनिएको अवतारको जयन्ती आजको युगमा किन मनाउने? के कल्की अवतार एउटा पौराणिक कल्पना मात्र हो वा यसले मानिसको पतन, कलियुगको विकृति र नयाँ युगको सुरुवात बारे कुनै गहिरो मनोवैज्ञानिक वा सामाजिक सन्देश दिन्छ? आदरणीय श्रोता, आउनुहोस् आजको यो 1 घण्टा विशेष कार्यक्रममा हामी कल्की अवतारको पौराणिक प्रसङ्ग, कलियुगका लक्षणहरू र आजको 21 औं शताब्दीको वैज्ञानिक एवं सामाजिक धरातलमा यसको दार्शनिक र व्यवहारिक उपादेयता बारे गहन विश्लेषण गर्नेछौ।
1: धर्म संस्थापनाय च

आदरणीय श्रोता, सबैभन्दा पहिले कल्की अवतारका बारेमा हाम्रा शास्त्रहरूमा के लेखिएको छ त्यो पौराणिक आख्यानलाई बुझौं। श्रीमद् भागवत महापुराण 12 स्कन्ध र कल्की पुराणमा कल्की अवतारको विस्तृत वर्णन पाइन्छ। शास्त्र अनुसार कलियुगको अन्त्यतिर जब समाजमा धर्म, सत्य र नैतिकता पूर्ण रूपमा लोप हुनेछ, तब भगवान श्री विष्णुले सम्बल नामक ग्राममा सुमति र विष्णु ऐसा दम्पतिको घरमा कल्कीको रूपमा जन्म लिनुहुनेछ। कल्कीको स्वरूप र प्रतीकको रूपमा उहाँ देवदत्त नामको सेतो घोडामा सवार हुनुहुनेछ। उहाँको हातमा चम्किलो रत्न मारुति वा चन्द्रहास नामक खड्ग तरवार हुनेछ। उहाँले अधर्म, पाप र अधर्मीहरूको विनाश गरी पुनः सत्य युगको स्थापना गर्नुहुनेछ।

0: अध्यात्म ज्योति 104.8।
1: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावट को चिंता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एकमात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
2: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
3: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
2: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
4: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
5: ल लिनुहोस्
4: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
5: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
4: स्वाद मात्र होइन प्रेम पस्कने
6: स्वाद मात्र होइन प्रेम पस्कने
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ
7: त्यसैले शुद्धता नै खोजौं जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
9: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि
10: सम्पर्क नम्बर 5320411 9820076888
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान
0: एफएम अध्यात्म ज्योति 104.8
11: श्रीमद् भागवत पुराणमा आजभन्दा हजारौं वर्ष पहिले कलियुगका जुन लक्षणहरू लेखिएका थिए ती सुन्दा आजको आधुनिक समाजको ऐना जस्तै लाग्छ शास्त्रमा भनिएको छ पहिलो धन नै योग्यताको मापदण्ड हुनेछ मानिसको चरित्र ज्ञान वा संस्कार होइन उसँग भएको धनको आधारमा उसको श्रेष्ठता तय हुनेछ दोस्रो सत्यको बाटो छलको बोलवाला न्याय अदालतमा होइन शक्ति र पैसाको बलमा किनबेच हुनेछ तेस्रो प्रकृतिको दोहन र अनिकाल मानिसले प्रकृतिको मर्यादा भुल्नेछ जसका कारण अनावृष्टि अतिवृष्टि र प्राकृतिक प्रकोपहरू बढ्नेछन् चौथो सम्बन्धहरूमा स्वार्थ नाता गोता र सम्बन्धहरू केवल भौतिक स्वार्थका आधारमा टिक्नेछन् अधर्म जब आफ्नो चरम उत्कर्षमा पुग्छ तब त्यसको अन्त्यका लागि एउटा प्रचण्ड क्रान्तिको आवश्यकता पर्छ कल्कि यही क्रान्ति र नवजागरणको प्रतीक हुनुहुन्छ भर्खर बताइएका चारवटा कल्कीका लक्षणहरू अहिले हामीले र हाम्रो समाजले भोगिरहेका छौँ धन नै योग्यताको मापदण्ड छ अहिले मानिसको चरित्र ज्ञान वा संस्कार होइन उसँग भएको धनको आधारमा नै हामी उसको श्रेष्ठताको तय गर्छौँ अहिले सत्यको साटो छलको बोलवाला छ न्याय अदालतमा मिल्दैन शक्ति र पैसाको बलमा नै न्यायको किनबेच हुन्छ। प्रकृतिको हामीले प्रचुर दोहन गरिरहेका छौँ। हामीले प्रकृतिको मर्यादालाई भुलिसक्यौँ, जसको कारण अब अहिले हामीले देखिरहेका छौँ अनावृष्टि, अतिवृष्टि र प्राकृतिक प्रकोपहरू बढ्दै गइरहेका छन्। नातागोता सम्बन्धहरू केवल अहिले भौतिक स्वार्थका आधारमा मात्र टिकेका छन्। जोसँग धन छ ऊ सबैको प्रिय र नजिक रहन्छ, जोसँग धन छैन परन्तु चरित्र बलियो छ उसका नातागोता सम्बन्ध सबै टाढा नै रहन्छन्। यो सबै कलियुगको प्रमुख लक्षणहरू हुन्।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपलब्ध हुन्छन्।
0: हजुर, विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: बनाउन पर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8
3: आदरणीय श्रोता यो पौराणिक आख्यानलाई कर्मकाण्ड र धर्मशास्त्रको दायराबाट बाहिर निकालेर दर्शन र मनोविज्ञानको कसीमा हेरौं भगवान सो समय सेतो घोडा र खड्गको साथमा प्रादुर्भाव हुनुहुनेछ यसको अर्थ हो सेतो घोडा देवदत्त घोडा तीव्र गति र मनको प्रतीक हो सेतो रङ पवित्रता निश्चलता र शुद्ध चेतनाको प्रतीक हो यसको अर्थ हो कल्की भनेको अनियन्त्रित मनलाई शुद्ध र तीव्र विवेकद्वारा नियन्त्रण गर्ने सामर्थ्य हो हातको खड्ग अर्थात तरबार यो खड्ग हिंसाको मात्र होइन ज्ञान र विवेकको प्रतीक हो जसरी तरबारले वस्तुलाई दुई भागमा काट्दछ त्यसै गरी कल्कीको

अलगले अज्ञानता भ्रम र असत्यलाई काटेर सत्यलाई अलग्गै स्थापित गर्छ। आदरणीय श्रोता, कलियुग अर्थात् मानिसको आन्तरिक विकृति। स्विस मनोवैज्ञानिक कार्ल जुङले मानिसभित्रको अध्यारो पक्षलाई स्याडो भनेका छन्। वैदिक दर्शनको कलियुग बाहिर कुनै समयको टुकडा मात्र होइन, यो मानिसभित्रको अन्धकार र विकार हो। जब मानिसभित्र काम, क्रोध, लोभ र अहंकार हावी हुन्छ, तब उसको व्यक्तिगत जीवनमा कलियुग प्रारम्भ हुन्छ। कल्कीको आगमन भनेको मानिसभित्रै सुप्त रूपमा रहेको शुद्ध चेतना र अहंकारको विनाश हो। आदरणीय श्रोता, आज हामी 21औं शताब्दीमा छौं। हामीसँग आर्टिफिसियल इन्टेलिजेन्स एआई, आणविक हतियार र अभूतपूर्व प्रविधि छ। तर अर्कोतर्फ हामीसँग प्राकृतिक विनाश, जलवायु परिवर्तन, मानसिक तनाव र नैतिक पतन पनि उत्तिकै छ। यस सन्दर्भमा कल्कीको अवधारणाले हामीलाई चार प्रमुख आधुनिक पाठ सिकाउँछ: अनियन्त्रित प्रविधि र मानव विवेक। आज मानिसले बनाएको प्रविधि अर्थात् घोडा यति तीव्र गतिमा दौडिरहेको छ कि मानिस आफै त्यसलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्दैछ। कल्कीको सेतो घोडाले यो सिकाउँछ कि गति जतिसुकै तीव्र होस्, त्यसको लगाम नैतिकता र शुद्ध विवेकको हातमा हुनुपर्छ। प्रविधि यदि विवेकहीन भयो भने त्यसले कलियुग अर्थात् विनाश निम्त्याउँछ। त्यस्तै पर्यावरण र वातावरणीय न्याय। पुराणमा भनिएको छ, कलियुगको अन्त्यमा पृथ्वीले फल दिन छाड्ने छिन्, नदीहरू सुक्ने छन्। के आज हामी त्यही दिशामा छैनौं? प्रकृतिको दोहन गरेर बनाइएको विकास दिगो हुन सक्दैन। कल्की अवतारको सन्देश भनेको प्रकृति प्रतिको पुनर्जागरण हो। जबसम्म मानिसले पृथ्वीलाई उपभोगको वस्तु मात्र मान्न छाडेर पूज्य मान्दैन, तबसम्म संकट टर्दैन।

0: अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि
3: क्याप्टेन रेग्मीज फार्म हाउस।

0: क्याप्टेन रेग्मीज फार्म हाउस को बगैचा बेलकोटगढी मदानपुर 12 देउराली
1: सम्पर्क नम्बर
0: 9841470161
1: 9832454
0: 9849528781
2: NBL अटो लोन
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
2: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8

भगवान को जन्म शम्भल नाम को सामान्य एक गांव में होने यो बताइएको छ। शम्भल अर्थात आंतरिक सादगी। कल्की को जन्म कुनै विशाल साम्राज्य को दरबार में नभई शम्भल जसको शाब्दिक अर्थ शांति व सामंजस्य हुन्छ यो नाम को गांव में हुन्छ भनिएको छ। यसको आधुनिक संदेश हो अत्याधिक उपभोक्तावादले मानिसलाई कहिले शान्ति दिदैन। जबसम्म मानिस सादा जीवनतर्फ फर्किदैन तबसम्म ऊ अशान्त नै भइरहन्छ। आन्तरिक शान्ति दरबारमा होइन सादगी र सन्तुलनमा पाइन्छ। त्यस्तै आशावाद। कल्कीको सबैभन्दा ठूलो उपादेयता हो अन्धकार स्थायी हुँदैन यो सन्देश। जब मानिस निराशा डिप्रेसन वा समाजको विकृति देखेर दिक्क हुन्छ कल्कीको अवधारणाले भन्छ अधर्म र संकट जतिसुकै ठूलो भए पनि त्यसको अन्त्य निश्चित छ र त्यसपछि नयाँ प्रभात सत्य युग आउनेछ। यो निराशावादी युगमा एक घामको किरण जस्तै आशावादी दर्शन हो। आदरणीय श्रोता हामीले कल्कीलाई कसरी हेर्ने? कि हामी कुनै अलौकिक पुरुष सेतो घोडामा चढेर आउला र हाम्रा सबै समस्या समाधान गरिदेला भनेर पर्खेर बस्ने? होइन, बिल्कुल होइन। प्रबुद्ध दृष्टिकोण यो हो कि हामी प्रत्येक भित्र कल्की बन्ने सामर्थ्य छ। जब हामी समाजमा भइरहेको भ्रष्टाचार वा अन्याय विरुद्ध आफ्नो विवेकको खड्ग उठाउँछौँ हामी स्वयं कल्की अवतारमा रहन्छौँ। जब हामी प्रकृतिको रक्षाको लागि एउटा रुख रोप्छौँ र वातावरण जोगाउँछौँ तब हामी स्वयं कल्की अवतारको काम गरिरहेका हुन्छौँ। जब हामी आफ्ना भित्री विकार काम क्रोध लोभमाथि विजय प्राप्त गर्छौँ तब हामी स्वयं सत्य र करुणाको बाटोमा हिँडिरहेका हुन्छौँ। तब आफ्नो जीवनमा हामी सत्य युगको सुरुवात गरिरहेका हुन्छौँ। कल्की कुनै व्यक्ति मात्र होइन, कल्की त सामूहिक चेतनाको क्रान्ति हो। संसार बदल्न कुनै अवतारको प्रतीक्षा गर्नुभन्दा पहिले आफ्ना विचार र आचरणलाई परिष्कृत गर्नु नै कल्की जयन्तीको वास्तविक पूजा हो। आदरणीय श्रोता अन्धकारलाई सरापेर बस्नुभन्दा एउटा सानो बत्ती बान्नु नै बुद्धिमानी हुन्छ। कल्की जयन्तीले हामी सबैलाई हाम्रा भित्री अन्धकारलाई चिर्दै ज्ञान आचरणलाई परिष्कृत गर्नु नै कल्की जयन्तीको वास्तविक पूजा हो। आदरणीय श्रोता अन्धकारलाई सरापेर बस्नुभन्दा एउटा सानो बत्ती बान्नु नै बुद्धिमानी हुन्छ। कल्की जयन्तीले हामी सबैलाई हाम्रा भित्री अन्धकारलाई चिर्दै ज्ञान र विवेकको बत्ती बाल्ने प्रेरणा दियोस्। कल्की जयन्तीको हाम्रा आदरणीय श्रोता यहाँ सबैलाई मङ्गलमय शुभकामना। हाम्रो विचार समृद्ध बनोस्, जीवन सन्तुलित रहोस्, यही कामना। जय भगवान कल्की, जय श्री विष्णु, जय श्री हरि।

Bye.

श्रोता एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: एफएम अध्यात्म ज्योति 104.8
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वाद मात्र होइन प्रेम पस्कने।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
6: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
10: सम्पर्क नम्बर 5320411, 9820076888।
7: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सोच र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
2: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
3: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
5: पातली ए पातली
6: किन गोक्रो सुक्ने गरी कराएको
5: यहाँ मेरो सुट छैन कमिट छैन यो घरको कुरै अर्को छ
6: यो चाहिँ के हो नि
5: ओहो बिहामा जानु पर्यो राम्रो सुट चाहियो
6: कस्तो उही श्रेष्ठ टेलरिङ बाग बजार जाने नि भने जस्ता कपडाहरू सही छिटो र राम्रो डिजाइनको सिलाई हुन्छ
5: वाह मेरी पातली
7: राम्रो डिजाइन छिटो सिलाई र रेडिमेड पोसाकहरूको लागि सम्झन होस् श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार काठमाडौँ

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: कैप्टन रेग्मीज फार्म हाउस
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली
2: सम्पर्क नम्बर
1: 9841470164
2: 9832545
1: 9849528781
3: NBL Auto Loan
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
3: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8

0: पहिले यहाँ सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति ज्योति।
1: अध्यात्म ज्योति अध्यात्म ज्योति।

यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरू को लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावट को चिंता हरेक सामानमा 100% शुद्धता को ग्यारेन्टी दिने एकमात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौं जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हीरा का आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन सुन चाँदी तथा हीरा जे किन्नुस जेजे ज्वेलर्स के किन्नुस
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्टैंडर्ड चार्टर्ड बैंक मुनी संपर्क नंबर 5320411 98020 76888
3: जे जे ज्वेलर्स शुद्धता को पहचान।

0: सोच र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
5: पातली, ए पातली,
6: किन गोक्रो सुक्ने गरी कराएको?
5: यहाँ मेरो सुट छैन, कमिट छैन, यो घरको कुरै अर्को छ।
6: यो चाहिँ के हो नि?
5: ओहो, बिहामा जानु पर्यो, राम्रो सुट चाहियो।
6: कस्तो? उही श्रेष्ठ टेलरिङ बाग बजार जाने नि, भने जस्ता कपडाहरू सही छिटो र राम्रो डिजाइनको सिलाइ हुन्छ।
5: वाह मेरी पातली,
7: राम्रो डिजाइन, छिटो सिलाइ र रेडिमेड पोसाकहरूको लागि सम्झन होस् श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार काठमाडौँ।

0: न पर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104

0: गोल्ड पैलेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेंट एंड फाइनेंस कंपनी लिमिटेड यहाँ को विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9841470164,
4: 9832545054,
3: 9849528781।
5: एनबीएल अटो लोन।
6: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
5: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: FM अध्यात्म ज्योति, शांति रेडियो।

ज्योति, धर्म ज्योति।

सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहान कोठी

0: FM FM FM FM is a 104.8 megahertz. Yeah, I'm eight. Me a buffo now. Hey, is it me fit?
1: Me fit, man. Me fit, man. Me fit. Me fit.
2: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
3: Together, we

0: रसावेल चुच्चे पाटी
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रम प्रायोजन करना अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन करना चाहनु हुने महानुभाव मोबाइल नंबर 9841289820 मोबाइल नंबर 9841289820 मा संपर्क करना सक्नुहुनेछ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि। सम्पर्क नम्बर 5320411 9802076888।
2: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
5: FM AJ 104.5

flashback. फूल से बालों

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One oh four eight.

0: विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरू को लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावट को चिंता हरेक सामान मा 100% शुद्धता को ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नंबर 15 विशाल बजार न्यू रोड एवं पिउखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाक सँग जोडिएको हुन्छ एउटा कथा कथा परंपरा को कथा सीप र सुंदरता को पुस्तौंदेखि बुनिएको पहिचान को र ती पहिचान को आकार दिने कल्पना को
2: विगत 50 वर्ष देखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्सा घर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने

गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

फ्लैशबैक जो जीने में दिल होता तो फिर हम तुम पे क्यों मरते। हाँ।

104.8.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहान कोठी

0: 104.8.
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस प्युख कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: 1048.
1: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
2: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपलब्ध हुन्छन्
3: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
5: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
6: टुगेदर वी डेलिभर

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

आदरणीय श्रोता सुन रहे हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

104.8. 104.8.

104.8.

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौँ।
6: जेजे ज्वेलर्स
0: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 9802076888।
0: जे जे ज्वेलर्स शुद्धताको पहिचान।� 1048

Barcelona.

सब कुछ बताता हूँ मैं कितना खानदानी हूँ, झलक झलक इसकी।

सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।

In the quiz. This is 104.8 Quick Hits.

why not? Why shouldn't I feel good?

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ।
1: सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444.
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: 42 शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट, धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227345423356।
2: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

1048.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

FM AG 104.8 MHz.

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8.
1: एफएमए जे 104.8 मेगाहर्जमा यहाँ रोयले मनोरञ्जन लिँदै हुनुहुन्छ।

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: प्यालेस सुक्रपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736। सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएमएजी 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

104.8.

सम्मानित श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट
2: थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
3: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ
5: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलरिंग
0: या बेबी या
2: सिल्वर स्टेट सभी भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
3: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227445356।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 248.
1: We'll be right back.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8.

महीने एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रम प्रायोजन करना अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन करना चाहनु हुने महानुभाव मोबाइल नंबर 9841289820 मोबाइल नंबर 9841289820 मा संपर्क गर्न सक्नुहुनेछ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि। सम्पर्क नम्बर 5320411 98020 76888।
2: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: 42 शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: आता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411, 9820076888।
3: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सुस्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल बैंक संगे नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: गोल्ड प्यालेस सुक्रपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736
1: श्रेष्ठ टेलरिङ
2: चिर परिचित यहाँ

अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
3: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू।
1: रात आइटम हरु का लागी
2: सिल्वर स्टेट, एउटै छाना मुनि चांदी का सबे सामान हरु।
3: सिल्वर स्टेट, धर्मपथ, न्यू रोड, काठमांडू, शाखा शुक्रपथ, विशाल बजार को अगाड़ी र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाक सँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र संतुष्टिको लागि

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: खेलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411, 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
9: क्याप्टेन रेग्मीज फार्म हाउस,
10: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
9: क्याप्टेन रेग्मीज फार्म हाउस।
10: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
9: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
10: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
9: सेमिनार गोष्ठीका लागि उपयुक्त
10: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
9: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
10: सम्पर्क नम्बर
9: 9841470164,
10: 9832545054।

0: 2949-5287-81।
1: NBL Auto Loan।
2: अब नया गाड़ी खरीद करना अझ सहज र सरल।
1: मात्र 5% ब्याज दर। कर्जा अवधि 5 वा 7 वर्ष सम्म।
2: संपूर्ण शाखा बाट कर्जा प्रवाह हुने।
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

सनातन वैदिक परम्परामा भगवान श्री विष्णुका 24 अवतार मध्ये 10 मुख्य अवतारको वर्णन पाइन्छ। मत्स्य, कुर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण र बुद्ध। यी 9 अवतारहरू विगतमा भइसकेका मानिन्छन्। तर 10 अवतार मध्ये एउटा यस्तो अवतार छ जो भूतकालमा होइन भविष्यमा हुने घोषणा गरिएको छ, त्यो हो कल्की अवतार। आदरणीय श्रोता, आज श्रावण शुक्ल षष्ठी तिथि अर्थात् कल्की जयन्ती। सामान्यतया कुनै पनि जयन्ती विगतमा जन्मिसकेका महापुरुष वा ईश्वरको स्मृतिमा पाइन्छ, तर कल्की जयन्ती एउटा अपवाद हो। यो सम्भावित भविष्यको चेतना, आशा र सभ्यताको पुनरुत्थानको स्मरण गर्ने पर्व हो। कौतूहल लाग्न सक्छ अझै नभइसकेको वा भविष्यमा हुने भनिएको अवतारको जयन्ती आजको युगमा किन मनाउने? के कल्की अवतार एउटा पौराणिक कल्पना मात्र हो वा यसले मानिसको पतन, कलियुगको विकृति र नयाँ युगको सुरुवात बारे कुनै गहिरो मनोवैज्ञानिक वा सामाजिक सन्देश दिन्छ? आदरणीय श्रोता, आउनुहोस् आजको यो 1 घण्टा विशेष कार्यक्रममा हामी कल्की अवतारको पौराणिक प्रसङ्ग, कलियुगका लक्षणहरू र आजको 21 औं शताब्दीको वैज्ञानिक एवं सामाजिक धरातलमा यसको दार्शनिक र व्यवहारिक उपादेयताबारे गहन विश्लेषण गर्नेछौँ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98020 76888।
2: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

साधारणीय स्रोत सबैभन्दा पहिले कल्की अवतारका बारेमा हाम्रा शास्त्रहरूमा के लेखिएको छ त्यो पौराणिक आख्यानलाई बुझौँ। श्रीमद् भागवत महापुराण 12 स्कन्ध र कल्की पुराणमा कल्की अवतारको विस्तृत वर्णन पाइन्छ। शास्त्र अनुसार कलियुगको अन्त्यतिर जब समाजमा धर्म सत्य र नैतिकता पूर्ण रूपमा लोप हुनेछ तब भगवान श्री विष्णुले सम्बल नामक ग्राममा सुमति र विष्णु ऐसा दम्पतिको घरमा कल्कीको रूपमा जन्म लिनुहुनेछ। कल्कीको स्वरूप र प्रतीकको रूपमा उहाँ देवदत्त नामको सेतो घोडामा सवार हुनुहुनेछ। उहाँको हातमा चम्किलो रत्न मारुति वा चन्द्रहास नामक खड्ग तरवार हुनेछ। उहाँले अधर्म पाप र अधर्मीहरूको विनाश गरी पुनः सत्य युगको स्थापना गर्नुहुनेछ। श्रीमद् भागवत पुराणमा आजभन्दा हजारौं वर्ष पहिले कलियुगका जुन लक्षणहरू लेखिएका थिए ती सुन्दा आजको आधुनिक समाजको ऐना जस्तै लाग्छ। शास्त्रमा भनिएको छ, पहिलो धन नै योग्यताको मापदण्ड हुनेछ। मानिसको चरित्र ज्ञान वा संस्कार होइन, उसँग भएको धनको आधारमा उसको श्रेष्ठता तय हुनेछ। दोस्रो सत्यको बाटो छलको बोलवाला, न्याय अदालतमा होइन शक्ति र पैसाको बलमा किनबेच हुनेछ। तेस्रो प्रकृतिको दोहन र अनिकाल, मानिसले प्रकृतिको मर्यादा भुल्नेछ जसका कारण अनावृष्टि अतिवृष्टि र प्राकृतिक प्रकोपहरू बढ्नेछन्। चौथो सम्बन्धहरूमा स्वार्थ, नातागोता र सम्बन्धहरू केवल भौतिक स्वार्थका आधारमा टिक्नेछन्। अधर्म जब आफ्नो चरम उत्कर्षमा पुग्छ तब त्यसको अन्त्यका लागि एउटा प्रचण्ड क्रान्तिको आवश्यकता पर्छ। कल्की यही क्रान्ति र नवजागरणको प्रतीक हुनुहुन्छ। भर्खर बताइएका चारवटा कल्कीका लक्षणहरू अहिले हामीले र हाम्रो समाजले भोगिरहेका छौँ। धन नै योग्यताको मापदण्ड छ अहिले। मानिसको चरित्र ज्ञान वा संस्कार होइन, उसँग भएको धनको आधारमा नै हामी उसको श्रेष्ठताको तय गर्छौँ। अहिले सत्यको साटो छलको बोलवाला छ, न्याय अदालतमा मिल्दैन, शक्ति र पैसाको बलमा नै न्यायको किनबेच हुन्छ। प्रकृतिको हामीले प्रचुर दोहन गरिरहेका छौँ। हामीले प्रकृतिको मर्यादालाई भुलिसक्यौँ, जसको कारण अब अहिले हामीले देखिरहेका छौँ अनावृष्टि अतिवृष्टि र प्राकृतिक प्रकोपहरू बढ्दै गइरहेका छन्। नातागोता सम्बन्धहरू केवल अहिले भौतिक स्वार्थका आधारमा मात्र टिकेका छन्। जोसँग धन छ ऊ सबैको प्रिय र नजिक रहन्छ, जोसँग धन छैन परन्तु चरित्र बलियो छ उसका नातागोता सम्बन्ध सबै टाढा नै रहन्छन्। यो सबै कलियुगको प्रमुख लक्षणहरू हुन्।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौ त्यसैले त हामी गर्व गर्छौ किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौ।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
2: बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
3: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
2: सिन्स 1975।
4: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
5: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: तपाईँ अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।
4: आदरणीय श्रोता, यो पौराणिक आख्यानलाई कर्मकाण्ड र धर्मशास्त्रको दायराबाट बाहिर निकालेर दर्शन र मनोविज्ञानको कसीमा हेरौं। भगवान सो समय सेतो घोडा र खड्गको साथमा प्रादुर्भाव हुनुहुनेछ। यसको अर्थ हो सेतो घोडा देवदत्त। घोडा तीव्र गति र मनको प्रतीक हो। सेतो रंग पवित्रता, निश्चलता र शुद्ध चेतनाको प्रतीक हो। यसको अर्थ हो कल्की भनेको अनियन्त्रित मनलाई शुद्ध र तीव्र विवेकद्वारा नियन्त्रण गर्ने सामर्थ्य हो। हातको खड्ग अर्थात तरबार, यो खड्ग हिंसाको मात्र होइन, ज्ञान र विवेकको प्रतीक हो। जसरी तरबारले वस्तुलाई दुई भागमा काट्दछ, त्यसै गरी कल्कीको खड्गले अज्ञानता, भ्रम र असत्यलाई काटेर सत्यलाई अलग्गै स्थापित गर्छ। आदरणीय श्रोता, कलियुग अर्थात मानिसको आन्तरिक विकृति। स्विस मनोवैज्ञानिक कार्ल जुङले मानिसभित्रको अध्यारो पक्षलाई स्याडो भनेका छन्। वैदिक दर्शनको कलियुग बाहिर कुनै समयको टुक्रा मात्र होइन, यो मानिसभित्रको अन्धकार र विकार हो। जब मानिसभित्र काम, क्रोध, लोभ र अहंकार हावी हुन्छ, तब उसको व्यक्तिगत जीवनमा कलियुग प्रारम्भ हुन्छ। कल्कीको आगमन भनेको मानिसभित्रै सुप्त रूपमा रहेको शुद्ध चेतना र अहंकारको विनाश हो।

आदरणीय श्रोता, आज हामी 21 शताब्दीमा छौँ। हामीसँग आर्टिफिसियल इन्टेलिजेन्स एआई, आणविक हतियार र अभूतपूर्व प्रविधि छ। तर अर्कोतर्फ हामीसँग प्राकृतिक विनाश, जलवायु परिवर्तन, मानसिक तनाव र नैतिक पतन पनि उत्तिकै छ। यस सन्दर्भमा कल्कीको अवधारणाले हामीलाई चार प्रमुख आधुनिक पाठ सिकाउँछ: अनियन्त्रित प्रविधि र मानव विवेक। आज मानिसले बनाएको प्रविधि अर्थात् घोडा यति तीव्र गतिमा दौडिरहेको छ कि मानिस आफै त्यसलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्दैछ। कल्कीको सेतो घोडाले यो सिकाउँछ कि गति जतिसुकै तीव्र होस्, त्यसको लगाम नैतिकता र शुद्ध विवेकको हातमा हुनुपर्छ। प्रविधि यदि विवेकहीन भयो भने त्यसले कलियुग अर्थात् विनाश निम्त्याउँछ। त्यस्तै पर्यावरण र वातावरणीय न्याय। पुराणमा भनिएको छ, कलियुगको अन्त्यमा पृथ्वीले फल दिन छाड्ने छिन्, नदीहरू सुक्ने छन्। के आज हामी त्यही दिशामा छैनौ? प्रकृतिको दोहन गरेर बनाइएको विकास दिगो हुन सक्दैन। कल्की अवतारको सन्देश भनेको प्रकृति प्रतिको पुनर्जागरण हो। जबसम्म मानिसले पृथ्वीलाई उपभोगको वस्तु मात्र मान्न छाडेर पूज्य मान्दैन, तबसम्म संकट टर्दैन। भगवानको जन्म शम्भल नामको सामान्य एक गाउँमा हुने यो बताइएको छ। शम्भल अर्थात् आन्तरिक सादगी। कल्कीको जन्म कुनै विशाल साम्राज्यको दरबारमा नभई शम्भल, जसको शाब्दिक अर्थ शान्ति वा सामञ्जस्य हुन्छ, यो नामको गाउँमा हुन्छ भनिएको छ। यसको आधुनिक सन्देश हो, अत्याधिक उपभोक्तावादले मानिसलाई कहिले शान्ति दिँदैन। जबसम्म मानिस सादा जीवनतर्फ फर्किँदैन, तबसम्म ऊ अशान्त नै भइरहन्छ। आन्तरिक शान्ति दरबारमा होइन, सादगी र सन्तुलनमा पाइन्छ। त्यस्तै आशावाद। कल्कीको सबैभन्दा ठूलो उपादेयता हो अन्धकार स्थायी हुँदैन यो सन्देश। जब मानिस निराशा, डिप्रेसन वा समाजको विकृति देखेर दिक्क हुन्छ, कल्कीको अवधारणाले भन्छ, अधर्म र संकट जतिसुकै ठूलो भए पनि त्यसको अन्त्य निश्चित छ र त्यसपछि नयाँ प्रभात सत्य युग आउनेछ। यो निराशावादी युगमा एक घामको किरण जस्तै आशावादी दर्शन हो। आदरणीय श्रोता, हामीले कल्कीलाई कसरी हेर्ने? कि हामी कुनै अलौकिक पुरुष सेतो घोडामा चढेर आउला र हाम्रा सबै समस्या समाधान गरिदेला भनेर पर्खेर बस्ने? होइन, बिल्कुल होइन। प्रबुद्ध दृष्टिकोण यो हो कि हामी प्रत्येक भित्र कल्की बन्ने सामर्थ्य छ। जब हामी समाजमा भइरहेको भ्रष्टाचार वा अन्याय विरुद्ध आफ्नो विवेकको खड्ग उठाउँछौ, हामी स्वयं कल्की अवतारमा रहन्छौ। जब हामी प्रकृतिको रक्षाको लागि एउटा रुख रोप्छौ र वातावरण जोगाउँछौ, तब हामी स्वयं कल्की अवतारको काम गरिरहेका हुन्छौ। जब हामी आफ्ना भित्री विकार, काम, क्रोध, लोभ माथि विजय प्राप्त गर्छौ, तब हामी स्वयं सत्य र करुणाको बाटोमा हिँडिरहेका हुन्छौ। तब आफ्नो जीवनमा हामी सत्य युगको सुरुवात गरिरहेका हुन्छौ। कल्की कुनै व्यक्ति मात्र होइन, कल्की त सामूहिक चेतनाको क्रान्ति हो। संसार बदल्न कुनै अवतारको प्रतीक्षा गर्नुभन्दा पहिले आफ्ना विचार र आचरणलाई परिष्कृत गर्नु नै कल्की जयन्तीको वास्तविक पूजा हो।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौं।
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411, 9802076888।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस,
11: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
10: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
11: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
10: सेमिनार गोष्ठीका लागि उपयुक्त
11: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
11: सम्पर्क नम्बर
10: 9141470164,
11: 9032445 54,
10: 9849527181।

हजुर नि सो त अन्धकारलाई सरापेर बस्नुभन्दा एउटा सानो बत्ती बाल्नु नै बुद्धिमानी हुन्छ। कल्की जयन्तीले हामी सबैलाई हाम्रा भित्री अन्धकारलाई चिर्दै ज्ञान र विवेकको बत्ती बाल्ने प्रेरणा दियोस्। कल्की जयन्तीको हाम्रा आदरणीय श्रोता यहाँ सबैलाई मंगलमय शुभकामना। हाम्रो विचार समृद्ध बनोस्, जीवन सन्तुलित रहोस्, यही कामना। जय भगवान कल्की, जय श्री विष्णु, जय श्री हरि।

आधुनिक श्रोता एथेन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यही पूरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिन्छौँ।

0: बिहानको पाँच बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालिबानीय साके 1948, सृष्टिदो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, भाद्र महिनाको 3 गते बुधबार, तदनुसार अगस्त महिनाको 19 तारिक सन 2026, श्रावण शुक्ल पक्ष सप्तमी तिथि, स्वाति नक्षत्र, शुक्ल आनन्दादि युग, गर कर्ण धूम्र योगा। आज चन्द्रमा तुला राशिमा अवस्थित श्री सूर्य दक्षिणायण। यो महिना श्री सूर्य सिंह राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:37 सूर्योदय हुनेछ। आदरणीय श्रोता, आज गोस्वामी तुलसीदास जयन्ती हो। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर

0: अध्यात्म ज्योति 104.8
1: आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम आराधना। आज बुधबारको यो प्रस्तुतिमा म यहाँलाई अब केही समय मधुर भजन एवं केही देव स्तुतिहरू सुनाउनेछु।

0: FM अध्यात्म ज्योति
1: सिल्वर पैलेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।